0: reached, we saw parliamentarians speak in a language that hadn't been spoken before. The language of the Gen Z.
1: Modi ji clocked it and provided a legislative solution.
2: Andolan kyun kiya aapne? Unko FOMO hua, FOMO. Fear of missing out.
3: Pura ye pradarshan ho raha tha bachchon ka. Rahul Gandhi ji ko pura political FOMO ho gaya.
4: Hum jo Dilulu ke bare mein bole na, aap bhi us Dilulu mein na rehna ki wo aapke saath hai.
0: Not just the parliamentarians. The Prime Minister's Instagram strategy has also become a talking point, with the Prime Minister using the platform to speak with Gen Z, whom he refers to as his friends.
5: Hi friends, aaj to man karta hai bas aapse hi baatein karu.
0: As politicians move away from the conventional parliamentary language to something more casual and relatable, NDTV asked Gen Z whether the adoption of lingos by legislators had any impact on how they would like to be spoken to.
6: Gen Z बहुत straightforward है, सबके अलग point of views होते हैं। जब तक वो communication नहीं करेंगे तो वो कैसे समझेंगे चीजें और हम कैसे बता पाएंगे? एक communication तो key होता है हर चीज का।
7: Yeah, in our own way, like Gen Z slangs would be better. We'll connect them in good way if they talk to us like that only.
8: I don't think so. It is working because it after the protest they started using it as per what I know. So I feel it's more of a performative kind of thing, and they want to make them show like they are relatable to the Gen Z. So I don't think it's working.
9: I do think that they should use more of social media. It should be more like reels based or. Should be like के उनकी जो problems है उसके regarding बात करें और उन्हें ऐसा ना दिखाएं कि आप useless हो.
10: But over the past couple of days, we've seen a wide variety of things, from the Prime Minister releasing late night reels to member parliaments using Gen Z lingo inside of the parliament. As the youth form the largest demographic in the country, one thing remains crystal clear, that to win the elections, the politicians will have to nail their campaign and win the hearts of the young Indians, or else they could risk sitting in the opposition. This is Reet Kaur Sahani reporting from New Delhi for NDTV.
11: Well, a major anti-terror operation is underway in Jammu and Kashmir's Kulgam after a terrorist targeted migrant workers at a brick kiln, killing two labourers from Chhattisgarh. Former Jammu and Kashmir Chief Minister has made an explosive claim about the attack and asked, why is it that the attacks happen only when the restoration of statehood is demanded? Meanwhile, security forces have cordoned off the area and launched an extensive search operation to track down the attackers. Investigators suspect that the involvement of Pakistani-backed terror outfit Lashkar-e-Toyba with operatives Latif Bhatt and Waris are emerging as the key suspects. Meanwhile, Jammu and Kashmir Chief Minister Omar Abdullah has strongly condemned the attack and announced an ex gratia of rupees 10 lakh each for the families of the victims, assuring that those behind the killings will be brought to justice.
12: इसी तहकीकात होनी चाहिए और ईमानदारी से तहकीकात होनी चाहिए, कौन मारने वाले.
13: इससे पहले भी पुलिस वाले की उस पर अटैक हुआ है.
12: मुझे नहीं पता ये क्यों उस वक्त होता है जब हम लोग स्टेट हुड मांग रहे होते.
14: ये एक बड़ी अफसोसनाक बात है कि बाहर से जो लोग कश्मीर में काम करने आए थे, थोड़ी इज्जत की रोजी रोटी कमाने आए थे, उन बेगुनाह लोगों को इस तरह निशाना बनाया गया. इस हमले की जितनी निंदा की जाए कम है. पैसा देके ना इस हमले को कम किया जा सकता है, ना इनके घर वालों को जो तकलीफ का सामना करना पड़ा है उसमें कोई कमी आएगी. लेकिन ये हमारे तरफ से एक छोटी सी कोशिश है कि इस मुश्किल दौर में हम थोड़ी सी उनकी मदद करें.
15: मैं क्या करूं, मेरे पास अल्फाज नहीं है. लोग वहां से मजदूरी करने के लिए आते हैं, अपने बीवी बच्चों का पेट पालने के लिए आते हैं. ये भी हम जैसे इंसान हैं. हमारे जो लोग यहाँ मजदूरी करते हैं, काम करते हैं, अपने बच्चों को पालते हैं, इतनी दूर ये क्यों आते हैं? क्योंकि शायद वहाँ इनका रोज़गार नहीं, यहाँ कश्मीर में इनको रोज़गार मिलता है. तो ऐसे में इनको इस तरह से गोलियाँ मार के इनको मेरे पास अल्फाज नहीं इस इंसिडेंट को कंडेम करने के लिए. मुझे लगता है कि ये सिलसिला रुकना चाहिए. और जो सिक्योरिटी है, जो यहाँ इतना सिक्योरिटी की वजह से लोगों को इतना अजाब है लोगों पे, उसके बावजूद ये इंसिडेंट्स होना, मुझे लगता है कहीं ना कहीं सिक्योरिटी में कोताही है. اور دوسری میری یہ گزارش ہے کہ ایک تو یہاں کی جو گورنمنٹ ہے اس کو ان لوگوں کو معاوضہ دینا چاہیے, وہاں کی تو دے گی دے گی. دوسرا اس کا باضابطہ انویسٹیگیشن ہونا چاہیے. یاترا کی وجہ سے اتنی سیکیورٹی ہونے کے باوجود ایسے انسیڈنٹس کیوں ہو رہے ہیں؟
16: میرا ماننا ہے کہ سمویدھانک طور پر بڑی پوسٹ کے اوپر رہنے والے پورو ہمارے مکھیہ منتری جی, ان کے دھیان میں رہنا چاہیے کہ ان ایجنسیز کے کارن ہم لوگ سرکشت ہیں, یہاں کا واتاورن سرکشت ہے. دیش کے پردھان منتری نریندر بھائی مودی جی کے نیترتو میں کاریہ جو اس دیش میں ہو رہا ہے, جس کے کارن ایک اچھا واتاورن بنا ہے. ہم سب جانتے ہیں اور پاکستان بھی جانتا ہے کہ ہر بار جیسے پیچھے آپریشن سندور اس نے بھگتا ہے, اس بار بھی بھگتنا پڑ سکتا ہے. دیش کے پردھان منتری جی, اور میرا تو یہ ماننا ہے کہ ان ویروں کی جو شہادت ہے وہ کبھی بیکار نہیں جائے گی. جو لوگ بھی اس کے پیچھے ہیں, چاہے وہ دیش ہے چاہے وہ لوگ ہیں جس نے ان گھٹنا کو جو ہے انجام دیا ہے, وہ کسی بھی طریقے سے بخشے نہیں جائے.
17: دیکھیے, آتنکواد آتنکواد ہے, آتنکواد کسی کا ہمدرد نہیں ہو سکتا ہے. ڈاکٹر فاروق عبداللہ صاحب ہوں یا میڈم محبوبہ مفتی صاحبہ ہوں, غیر ذمہ دارانہ بیان نہیں دینے چاہیے. پولیس کے پاس پختہ ثبوت ہیں. آتنکی حملے کے ترنت بعد ٹی آر ایف دا ریزسٹنٹ فرنٹ جو آتنکی سنگٹھن ہے اس نے ذمہ داری لی ہے. چند دن پہلے لال چوک میں جو آتنکوادی حملہ ہوا جس میں پولیس کے جوان ہیڈ کانسٹیبل عاشق قریشی صاحب کو نشانہ بنایا گیا, اس کی سی سی ٹی وی فوٹیج آئی ہے. اور یہ ڈاکٹر فاروق عبداللہ صاحب اور میڈم محبوبہ مفتی صاحبہ کو کوئی غیر ذمہ دارانہ بیان نہیں دینا چاہیے. آتنکواد آتنکواد ہے, آتنکواد نے کشمیر کو لہولہان کیا ہے.